Thank you.

います。

संप्रदायमा हुने अपेक्षा सरकारद्वारा निकायले गरेका छन्। राष्ट्रपतिले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई तेस्रो परिमासमा पनि लचिलो नै छाडेको छ। अधिक तरलता र बढ्दो निष्क्रिय कर्जाको दबावमा रहेको ब्याङ्किङ प्रणालीमा कुनै व्यवस्था हेरफेर नगर राष्ट्र ब्याङ्कले मौद्रिक नीतिको तेस्रो परिमासिक समीक्षा सार्वजनिक गरेको हो। अधिक तरलता रहे पनि माग बढ्न नसकेको भन्दै अब नयाँ सरकारले आर्थिक एवं शासकीय सुधारका कामहरू तालिकाले अर्थतन्त्र चलाएमा हुने विश्वास राष्ट्र ब्याङ्कले गरिरहेको छ। मौद्रिक नीतिलाई पनि राष्ट्र ब्याङ्कले लचिलो छोडेको छ। न्यून आर्थिक वृद्धिको स्थितिलाई हेर्दै चालू आर्थिक वर्ष शुरूबाट लिएको मौद्रिक

मत हुन सक्छ। यसै वन वन्य जन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नपार्नुहोस्। धुम्रपान र विशेष रूप

نکالنے لوگوں میں پتہ پتہ چل رہی مال بڑے کہا چیمپئن سے

Thank you.

सरकारले सबै

சமச்சுரட்சியை கொண்டு கிடைக்கிறது.

సురక్షకు విషయమని మాట్లాడారు.

स्थानीय मनाए उसले बजेपछि च्याउली उनले पाएन अति कम विकसित मूलबाट समुन्नतिको समय धेरै नै शासकीय सुधारले अर्थतन्त्र

0: मेरो साथी छ भनेपछि आधा घण्टासम्म पैसा दिँदा कसैको साथी एकदम राजापुर राजापुर एकदम राजापुरमा सिके साँझमा साढे चार बजे सुन सिद्धी यी कार्यक्रममा जीवनको लागि उदाहरण कामको सामसामयिक विषयमा बातचित आज बाटो चितवन जिल्ला नारीगाउँपालिका वार्ड नम्बर तीन मखौला गाउँ कुमार चौधरीसँग कारण बातचित लिएर आएका थिए
1: भारी सारे समुद्र भोकर भोकर खाना खाना सब sí.
0: Muchas veces Dios es un tema porque
1: antes
0: no era nada. Pero aquí te vas a meter
1: ahí. Sí, ahí.
0: Tú eres un gracia, ¿no?
1: Ahora sí, ¿no? Cacá, con tu mundo, ya por coche, un hecho, ¿no? ¿Por la que? Ahora, ya por tu mundo, por el lado, no por el lado, no vas a comer, no por el lado, no por el lado, ¿no? Ahora, tú te vas a dar, ¿no? Cacá, ¿rey, tía, rey? I'm going to खुसियाली के भन्छु आउनुपर्छ भन्छु त्यो गरेर पैसा त्यो हुन्छ त्यो त्यसरी अब खानु उनीसँग जिम्मेवारहरू त्यसरी सत्र साधन महिलाको सबै जिम्मेवारहरू भइन्थ्यो एक दुईजना एक एकजना दुई दुईजना रैतिक लिएर बिस तिसजना जमात हुन्छ पाँच छ रुपियाँ खसी आउँछ के अरे पाँच छ रुपियाँमा खसी किन्यो बाटोमा कहाँ कहाँ खानु पर्यो त्यहाँ खाइन्थ्यो खाइन्थ्यो
0: अनि यो तपाईँको क्षेत्रमा कतिवटा सक्दै थियो
1: जम्मा पाँच प्रजाना प्रजानाको एउटा चतुरी
0: प्रजानाको नाम के थियो
1: यो बाई प्रजाना नगर प्रजाना जङ्गल
2: Thank you.

Thank you.

Gracias.

नमस्कार। बिहान 7 बजे को समाचार मा तपाईलाई स्वागत छ। म कुमार समाचारका मुख्य शीर्षकबाट पास गरी नगरपालिकाद्वारा 6 निर्देशिका र कार्यविधि राजपत्रमा प्रकाशन। स्थानीय तहसम्म मौसम पूर्वानुमान पुर्याउने जोड। किसानका लागि स्थान विशेष सूचना आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाई। बारबरतिराका 225 बालिका विद्यार्थीलाई शैक्षिक सहयोग। विद्यालय छोडेका छात्र पुनः कक्षा फर्किँदै। बरतिया निकुञ्जमा पाकको खाद्यावस्था अध्ययन गर्न हर

सँगसँग विश्व सरकारमा केही सुझावलाई पनि अझै प्रभाव गराउन स्थानीय तहसम्म सहज पहुँच आवश्यक रहेको सुझाव दिनुभएको छ। कार्यक्रममा सहभागीहरूबाट उठेका

चाहिँ तपाईँको प्रश्नको जवाबको लागि हामी स्वतन्त्र विकास कार्यालय प्रज्ञा क्लब सूचना अधिकारी प्रकाश थारूलाई सोधेका छौँ। सुनौ है त तपाईँको प्रश्नको जवाब।

4 4 0 4 5 8 0 59 0 0

निर्देशक तथा राखी प्रश्न जिज्ञासा रेकर्ड करें संबंधित निकाय समक्ष राखे प्रसारण करने घरेलू तथा साना उद्योग कार्यालय को नया भवन निर्माण 5 वर्षदेखि अन्तर्गत पर्दा कार्यालय महंगो भाड़ा घर भाड़ा तिरेर संचालन गर्न बाध्य भएको छ। नयाँ स्थित अमल कन्स्ट्रक्सनले 2077 फागुनमा 60,88,000 रूपैयामा 3 तले भवन निर्माणको जिम्मा लिएको थियो। 2078 सम्पन्न गर्ने सम्झौता भए पनि हालसम्म 1 तला मात्रै धारण गरेको छ। निर्माण कम्पनीले भ्याट सहित 34,45,000 रूपियाँ भुक्तानी रोकिसकेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख एनिराज खत्रीका अनुसार पटक पटक लागेका र पत्रचार गर्दा पनि निर्माण कम्पनी सम्पर्कमा आएको छैन। तेस्रो पटक थपिएको म्याप समेत सकिएको एउटा ठेक्का रद्द गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो। भवन निर्माण कार्यालय हर मासिक 30,000 अर्थात वार्षिक 3,60,000 रूपया घर भाड़ा तिरेर संचालन भइरहेको छ। अब राष्ट्रिय समाचार। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर 1 को खरिद दर 153.25 रूपया र बिक्री दर 153.85 रूपया निर्धारण गरिएको जनाएको हो। युरो भने 1 को खरिद दर 178.38 रूपया र बिक्री दर 179.08 रूपया निर्धारण गरेको छ। साथै युके पाउन्ड स्टर्लिङ 1 को खरिद दर 204.95 रूपया र बिक्री दर 205.75 रूपया। स्विस फ्रांक 1 को खरीद दर 195.12 रूपया र बिक्री दर 195.89 रूपया कायम गरिएको हो। हामी समाचार अन्त्यमा आइसकेका छौ। समाचार सक्नुहोस् समाचारका मुख्य शीर्षक पुनः एकपटक। बाँसपरी नगरपालिकाद्वारा स्वनिर्देशिका कार्यविधि राजपत्रमा प्रकाशन। स्थानीय तहसम्म मौसम पूर्वानुमान पुगाउने चोर। किसानका लागि स्थानीय विशेष सूचना आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाई। 12 वर्ग 2025 पालिका विद्यार्थीलाई शैक्षिक सहयोग विद्यालय छोड्ने छात्र पुनः कक्षामा फर्काइँदै वर्गीय निकुञ्जमा प्राप्त।

अवस्था 11:07 बजे को समाचार यति नै बेलुकी 5 बजे को मौसम बुलेटिन लिएर आउने छौं। तबसम्मका लागि प्राविधिक साथी गौरी शंकर सँगै म हुम कुमार पनि बिदा हुन्छु।

Yeah.

सात लाख ठाउँमा

0: समग्रीसँग उपाध्याय भएमा जाने दबाई प्रथा हो उनका प्रकृत रचना ठाउँ विषयमा जानकारी दिन
1: कहिले साथ घर सफाई लगाउन पर्छ।

Thank you.

ఉన్నాయి.

Ούτε ο Βόλος δεν έφυγε. Εάν

Σε ένα τραγουδάκι, όπω και μα, όταν ο καθηγητή μα έκανε,

Thank you.

Thank you.

Thank you.

Thank you.

ہمارے آگے دیکھ بھال

धान लाभ पदार्थ होइन, लाभ पदार्थबाट टाढा बसौ, स्वस्थ र उज्यालो भविष्य रोजौ। रेडियो सहकारीमा स्वास्थ्यका

0: जर्मनी जस्ता असिलो धानको बिउ पनि श्रेष्ठ रेटमा आइसकेको छ।
1: साथै रासायनिक मलमा युरिया, डिएपी, पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशुपक्षीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ।
0: यसकारण श्रेष्ठ एरोभेट बाँसरी किसान चोकदेखि दर्शन सामुदायिक पुस्तकालयको वेबसाइटमा

थाहा छ अवश्य आफ्ना सामो अभ्यास 31 लाख रुपियाँ ठेगा थियो बनाउने।

Si es que el gobierno viene a la carretera, hay que ir por allí.

Y eso tiene que, si de repente te agregas.

Thank you.

रोजगारीको लागि उच्च शिक्षाको लागि विदेशी आर्थिक सेवा विभागले

0: सदीको जन्मेको एक घण्टाभित्र अनिवार्य अस्पताल सुरु गरौं। छ महिनासम्म आमाको दुधमा पेटमा स्वास्थ्य बच्चा उज्यालो भविष्य शिक्षण पाठ गरौं स्वास्थ्य। श्रेष्ठ एक रुपियाँमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 30-30 64-44 इनलेस 312 आइएमआरएस 57-86 उम्र जातको धानको बिउमा राधा धान सावित्री सजु 52 सामा मन्सुरी धान धान 606 505 301 एमली जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एक रुपियाँमा आइसकेको छ।
1: साथै रासायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशुपक्षीको औषधि उपचार सुलभ मूल्यमा गरिन्छ।

Thank you.

त्यहाँ तपाईँलाई थाहा छ अब आउने महिना जस्तै अरूले पालन गर्ने कृषिमा धेरै कमीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। म सात जस्तै उच्च तापक्रमको कारण

0: जाति प्रदान गर्ने उद्यम चलाइरहेका छन्।
1: विपत्ति
0: बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ।

తిలకు తయారీ తిలకుటి ఇలాంటి

0: ಅಲ್ಲದೆ ಯಾಕೆ ದಿನ ಮಳೆ ಸುಮಾರ ತೊಂದರೆ ಆಗ್ತದೆ.
1: ಕಾರ್ಯಕ್ರಮ

0: त्यसै सफलताको साइड पनि साथी रोगले यदि सफलता गर्नुपर्छ रोगहरूको उपचार केन्द्रमा जाँदैन
1: विश्वास नगर्नु सही जानकारी पाइला रोग उपचार केन्द्र कर्मचारीहरूका अधिकारी आवश्यक जानकारी लिने सकिन्छ।

সংশোধনের আগে সিদ্ধান্ত হয়েছে করে সর্বশেষ ঠিক আছে দুই ছেলে

شاید دیگه باشه.

Thank you.

Thank you.

Thank you.

Thank you.

0: स्वास्थ्य प्रक्रिया गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बासकलीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेज नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकिने नसा च्यातिएर हात खुट्टा नसर्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्युपन्चर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक एकल महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा राजमारी 5 5
0: गरी प्राकृतिक स्रोत हो। वनस्पति र वन्य जन्तु संरक्षणले तथा मानव जाति जीव सम्पद नमुना भएपछि यहाँका संरक्षणमा हाम्रो सबै ड्युटी
1: सम्पत्ति अर्मानीका कारण

एक पटक सेवा करने में बहुत अवश्य दिन धन्यवाद।

Gracias.

ಆಟಗಳನ್ನು ಗಂಭೀರ ಸತ್ವಾಸ ವಿಶೇಷ ಆಯೋಗ ಕಾಣಿಸಬೇಕಾದ ಹನಿಲೈ ಗಂಭೀರ ಸಾಕಾರ ಬೇಕಾಗ रासायनिक विषाली प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुर्चा पर्ने थकान महसुस हुने र होस हर्ने जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।

यस किसिमले बैंक नेपाल राज्यका आवश्यक जानकारी दिएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: जानकी छ यसै परीक्षामा उत्कृष्ट रचनालाई नै विद्यार्थीको सम्मान स्वरूपा समिश्रको आयोजित कार्यक्रम गाउँपालिका बैठक सामुदायिक तथा संस्थानीय विद्यालय बसे 4.0 जीपी लिन 5 जना विद्यार्थीको सम्मान पत्र सहित सम्मान गरिदिएको सम्मानित हुनेमा सामुदायिक विद्यालयको विद्या ज्योति माध्यमिक विद्यालयको छात्रा मनिका थापाहरूमाथि उसलेको संस्थागत विद्यालयको कृष्णसार विद्या निकेतनको टिका बिक सुप्रिया सुवेदी सुगम सुवेदी तथा भास्करी बर्दिया एकाडेमी तथा पोलिटेक्निक सेन्टरमा मसे रोज केसी सम्मानित हुनुभयो। कार्यक्रममा ढोक वाणिज्य संघका अध्यक्ष रविन्द्र रावल विद्यार्थीहरूको मेहनत अनुशासन र सफलताको प्रशंसा गर्दै एउटा टिममा आफ्नो उत्कृष्ट उपलब्धि हासिल गर्न विश्वास व्यक्त गर्न उसैको दीपक खनाल असिन सम्मान कार्यक्रममा चाहिँ विद्यार्थीहरूको मनोबल बढिरहेका सँग शिक्षाको विकासमा सकारात्मक प्रेरणा दिन मतलबबाट कार्यक्रममा संघका अध्यक्ष रावलको सभापतित्वमा निजलक कार्यक्रममा संघका पदाधिकारी कार्य समिति सदस्य सल्लाहकार अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहँदा भर्खर राष्ट्रिय निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रमा बसोबास गर्न वन्यजन्तु पीडित चेतन तथा सप्त घायल भइरहेको महिलाहरूको मासिक जीविकोपार्जन भत्ता प्रदान गरिदिँदा राष्ट्रिय प्रकृति संरक्षण कोष मध्यवर्ती क्षेत्रको 28 जना महिलाहरूको सहायता उपलब्ध गराइदिए। अहिलेको वन्यजन्तुका कारणवशी कसिया गएर 30 जना एकल महिला तथा 8 जना सुप्त घायल महिलाहरूको मासिक 1,500 रुपियाँका दरले भत्ता वितरण विक्रय कोषको अजित महाले जानकारीहरूबाट उहाँको अनुसार वन्यजन्तुमध्ये प्रभावित महिलाका दैनिकी सहज बनाए संरक्षण शुल्क मसिन संकलित रकमको कोष हिस्सा भत्ताको रूपमा उपलब्ध गराएकै मतलबबाट तर सामुदायिक प्रवासमा बसोबास गर्न एकल महिनाभर मासिक भत्ता पैदा व्यवस्था लिएर कोष चल्ने लगा उसैको भन्ने जन्तुका आक्रमण मसिन बर्तिएको जुनसुकै क्षेत्रमा ध्यान दिएपछि पीडित परिवारमा क्रिया खर्च बाफत 50,000 रुपियाँ सहायको प्रयुक्त परिवार व्यवस्था र लक्ष्य राष्ट्रिय प्रकृति संरक्षण कोष जनाइनमा
1: नेपालगञ्ज उपमहानगरपालिका नेपाल पत्रकार महासंघका सहकारमा 15 लाख रुपियाँका पत्रकार कल्याण कार्य कोष स्थापना गर्न मिल्दा उपमहानगरका आर्थिक स्वरूपमा आयोजित पत्रकार कल्पनावृत्ति मत्ता अर्थात एआई सन्देश सम्बन्धी अनुष्ठानका तालिम उद्घाटन कार्यक्रममा उल्टी नगर प्रमुख प्रशान्त मिश्र चालु आर्थिक वर्षमा 15 लाख

Gracias.

बालिका का शिक्षा स्वास्थ्य सुरक्षा और सहभागिता

0: यसरी समन्वय अनुसन्धान तथा निगरानी प्रणाली प्रस्तुति बनाई पर्नमा छोटेबाट मन्त्री तिमेश्वर बाल बालिका उपलब्धिलाई हिंसा शोषण दुर्व्यवहार तथा बाल बालिका सामाजिक विभेदले अन्त्यका लागि सबको पञ्चायत चुनावका काम गर्न पर्दा थालना छ भनेर देशले पालो बाल अधिकार प्रदान नागरिक सञ्जाल कार्यक्रममा सम्पन्न कार्यक्रममा विभिन्न जिल्लामा शिशु अघि नागरिक समाजको प्रतिनिधि बाल अधिकार कर्मी तथा सरकारवाला बाल अधिकारको संरक्षणका चुनौती अवसर र प्रभावकारी अनुगमन प्रणाली बारे छलफल गरी जिल्ला अध्यक्षतामा निजला कार्यक्रममा दिवाकर भण्डारी तथा सैनिक राम पाण्डे लगायत प्रदेशका बाल अधिकारका अवस्थामा नागरिक समाजको भूमिका बारे धारणा गराउन तालिममा लुम्बिनी प्रदेशको बाह्र जिल्लाका नागरिक समाज सञ्जालका अगुवा तथा बाल सञ्जालका प्रतिनिधिहरूका सहभागिता रहन्छ।
1: पूर्व राष्ट्रपति विद्या देवी भण्डारी, नेकपा एमालेको तत्कालीन महासचिव मदन कुमार भण्डारी, उम संगठन विभाग प्रमुख दीप राज आश्री प्रति श्रद्धाञ्जली अर्पण गर्नुबाट काठमाडौँमा आज मदन भण्डारी म दीप राज आश्री 33 स्मृति दिवसको अवसरमा र पूर्व राष्ट्रपति विद्या देवी भण्डारी जारी गर्न सन्देशमा दिवंगत नेता दुई कम्युनिष्ट आन्दोलन एवं एमालेको संगठन विस्तारमा विलुप्त योगदानको स्मरण गर्नुपैकी सन्देशमा पूर्व राष्ट्रपति भण्डारी, जननेता मदन भण्डारी विषय पूर्व तीत जनताको बहुदलीय जनबाट लोकतान्त्रिक माध्यमसी सामाजिक न्याय समृद्धि रूपान्तरको मार्ग प्रशस्त पूर्वक प्रति एमाले लान राजनीतिक शक्तिको रूपमा स्थापित गर अतुलनीय योगदान निर्वाह गर्न उल्लेख गर्नुभयो।
0: उत्कृष्ट नतिजा लिएर विद्यार्थीको सम्मान गर्दा पूर्व राष्ट्रपति विद्या देवी भण्डारी, नेकपा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी, संगठनका विभाग प्रमुख शिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएकी समाचार।

0: आदतको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आदतको प्रयोग गर्दा विशेष ध्यान सहायक जस्ता जीवनशील वस्तु बाल बालिकाले विज्ञान क्षमता राखौ, खाना पकाउने ग्यास सुरक्षित राखौ,
0: आफ्नो टोल छिमेकमा आध्यात्मिक सम्बन्धी जनचेतना जगाऊ, क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।

0: आज राइटर तथा आरोप प्रयोग नगर हो
1: घर मोमबत्ती दूध र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य प्रयोग गरेर राख्नुहोस्।

एक महिनामा त्यो भाग्य चाहिँ त्यो स्किम गरेपछि बढी पर्ने सम्भावना हुन्छ।

नैतिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं, तर मैले खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू

0: स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता, यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बाँसगढीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा घटक प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध,
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टर द्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा निको सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर द्वारा चेक जाँच गरिन्छ।

0: गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई लिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: सुन्नुहोस्
0: भाइ, रासायनिक पिसाबीको सट्टा जैविक तथा परम्परागत पिसाबीको प्रयोग गर्न सकिन्छ। यस्ता धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: परम्परागत पिसाबी नै प्रयोग गर्छु।

0: गवर्नमेंट फंडे संविधान लोकतंत्र भन्दा माथि माथि उठेर गरिने हरेक लडाईको प्रतिवाद गर्ने बताउनु भयो।
1: न्याय प्रणालीमाथि नै प्रश्न उठ्ने बताउनु भयो।

0: देखो साहब, इस अवधि में नेपाल ने 17,13,557 किलो सुन आयात कर 25,67,3,24,000 रूपया खर्च गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने 16,30,300 किलो सुन आयात भएको थियो, जसका लागि 20,59,46,15,000 रूपया खर्च गरिएको थियो। यसरी यता नेपालमा सुन आयातको परिमाण घटेको छ, तर यसको विपरीत कुल खर्च भने करिब 24.68% बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले कम सुन आयात हुँदा पनि प्रति इकाई मूल्य उल्लेख्य रूपमा बढेको हो, तर सुनको मूल्य अत्यधिक बढ्दा समेत आयात परिमाणमा धेरै कमी आएको छैन। यसै नेपालमा सुन बजार अझै पनि चलायमान रहेको संकेत गर्छ वा अरू कुनै कारण छ? सिआइएनसँग कुरा गर्दै सुन जाति व्यवसायी महासंघका अध्यक्ष अरविन्द रसाईले भन्नुभयो,
1: व्यवसायहरू मानसिक अवस्थामा छन्, सुनदेखि

भई सकेको छ भने वास्तविक प्रभावितको एक एक तथ्याङ्क संकलनको काम जारी रहेको जनाइएको छ। राष्ट्रिय आर्थिक गणना शुरू भएको एक महिनामा करिब 8 लाख व्यापारिक प्रतिष्ठानको गणना सकिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय अनुसार वैशाख 2 गतेबाट शुरू भएको आर्थिक गणनामा हालसम्म 7,90,000 प्रतिष्ठान व्यापार व्यवसाय सेवा प्रदायक अनु संस्थाहरूको गणना सकिएको हो। आगामी 7-7 गते सम्पन्न हुने सर्वेक्षणमा 14 लाख प्रतिष्ठानको गणना गर्ने योजना रहेको छ। यसैका सार्वजनिक व्यवसाय तथा उद्यमीबाट प्राप्त तथ्याङ्कले नै आगामी विकास रणनीति निर्धारण गर्ने भएकाले सही र पूर्ण विवरण उपलब्ध गराउन सिआइएनसँग कुरा गर्दै कार्यालयका निर्देशक ढुङ्गीराज लामिछानेले सबैलाई आग्रह गर्नुभयो।

0: भएको भन्दै बुधबारबाट फिर्ता गर्न निर्देशन दिएको थियो। विदेशको खबर इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ। इटुरी प्रान्तमा करिब 246 जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म 80 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। खेल खबरमा चौथो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबल आउँदो भर्दो 20 गतेदेखि शुरू हुने भएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा त्रिपुर स्तरको 10 करोड स्थानमा हुने खेल 4 महिनासम्म चल्नेछ।
1: मुरी पालनबाट किसान पलायन हुँदै
2: किसान चाहिँ घटेको अवस्था छ अहिले बहिनीको। बजार पनि त्यस्तै छ, चाहिँ शुद्ध परिचालन गर्न सक्ने अवस्था गर्दै छैन उपभोक्ताहरूले।
1: मुरी पालन किसानै संकेतमा परेर सँगै श्रोभाष कलाम लगायतका सामान्य प्राकृतिक सिआइएनको साझा खबर सुन्दै

Thank you.

0: सक्नुहुनेछ। हामी सरकारवाला निकाय बाट जवाफ लिनेछौ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएमले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुकुम्बासी बस्तीबाट विस्थापित धर्मरेखालाई परेको प्रभाव कुराकानी सुन्दै गर्नुहोला।

सेवाहरू केनाइन एक्सरे मल्टिमेट्रिक अपरेसन अपरेसनपछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बालबालिकाको आँखाको पावर गर्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्वतका जलबिन्दुको उपचार माध्यम खेतीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डक्टर आदि फोन नम्बर

0: नमस्कार, म सन्तोष। सम्भाषणद्वारा हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 300 खण्डमा छौ। विद्यालयको नयाँ शैक्षिक सत्र शुरू भएको 15 दिन पनि भइसकेको छ, तर कतिपय स्थानमा सुकुम्बासी बस्तीका बालबालिकाले विद्यालय जान नपाएको गुनासो पनि सुनिएका छन्। विद्यालयको पहुँचभन्दा टाढा रहेका सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षाको अधिकार कसरी सुनिश्चित गर्ने, बाल अधिकार गर्ने तिलोत्तम पौडेलसँग विशेष कुराकानी आजको हाम्रो पालोमा।
1: जो मान्छेहरू त्यहाँबाट स्थानान्तरण भए, सरकारको भाषामा भन्दाखेरि स्थानान्तरण गर्ने भनिएको तर स्थानान्तरण गरेको पूर्व तयारीलाई ध्यानमा राखेर मात्र गरिनु पर्दथ्यो। त्यो भएर नसकेको परिणाम बालबालिकाले भोग्नु पर्यो र त्यो उपत्यका मात्रै उपत्यका बाहिर पनि भयो र त्यो सुकुम्बासीका बस्तीहरूमा गोजा गरिरहेका ती बालबालिकाहरूलाई जुन किसिमको हातहत्या सहित प्रहरी प्रशासनको अगाडि बालबालिकाहरूलाई कहाँको बसिरहेको घर त्यो बालबालिकालाई थाहा नहुँदा त बुवा यो सुकुम्बासीका हिसाबले बसिरहेको कुरा बाबामा कसरी राखिरहेको छ, त्यहाँ सुकुम्बासी हो कि होइन भने फेरि बालबालिका थाहा हुन्छ। तर बाल मनोविज्ञानमा आफू बसिरहेको घर भत्कियो भत्काइयो र प्रणालीहरूले हामीले लिएर गयो भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सम्बन्ध पनि हामी संवेदनशील हुने हो। सँगसँगै विद्यालय बालबालिकाका घरहरू मात्र होइन, अब अधिकांश देशभरिबाट अहिले त उपत्यकाको केही ठाउँहरू देशभरिबाट अधिकांश चाहिँ जहाँ विद्यालय गएर सबै विद्यालयका पूजासँग सुना लाग्दैन, सबै मन्दिरहरूलाई हाम्रो संस्कृति सम्पदाको सबैको पूजासँग सुना लाग्दैन, हाम्रो बालबालिका पनि सबै नोक्सान काटिया जस्तो लाग्दैन। तर त्यो विद्यालय सबै कटकाइयो र त्यहाँ पढ्ने बालबालिकाहरूलाई राज्यले प्रतिबन्ध व्यक्त गर्नुभएको छ, मन्त्रीज्यूले सरकारी प्रधानमन्त्रीले हामी दर्शन दर्शन गर्नुभएको छ, उहाँहरूको भनाइमा कुनै पनि हामी धन्यवाद दिन चाहन्छौँ। तर त्यो गर्ने पहिलो कुरो त वैकल्पिक कुरा तयारी गर्न मात्रै मनाउनु, दोस्रो कुरो चाहिँ त्यसो भनिए तापनि तिनीहरूबाट बालबालिकाहरूलाई परिवारलाई कहाँ लगियो भन्ने चाहिँ कामहरू चेन्ज गरिएको छ, ती गर्भवती तथा सुतिर महिलाहरूले अप्ठ्यारो परेको, बालबालिका राम्रोसँग बस्न खान नपाएको, खानाहरू प्राप्त नभएको, कतिपय नै बिरुवा रोगीहरू हुन्छ भनेर उहाँले राति खानु पर्ने होला, अनि बालबालिकालाई पनि राति उठेर खुवाउनु पर्ने कुरा होला। तत्कालीन रूपमा त्यो बिहान दिउँसो क्यालेन्डर बनाएर खाना खुवाउनु भएको छ, तर त्यो खानाले त पर्याप्त हो कि होइन पहिलो कुरो। दोस्रो कुरो मानवाधिकारको दृष्टिकोणले पनि मानवाधिकारको दृष्टिकोणले पनि त्यो विधि पद्धति अप्नाएर अलिकति फाँसी गरेर सम्बन्धित प्रशासनले राम्रो छलफल गरेर गएको भने त्यही कुरा त्यही जो सरकारले एकदम नयाँ राम्रो काम गर्यो, विगतकाले गठन नसकेको व्यवस्थित अव्यवस्थित अव्यवस्थित गराउन सुकुम्बासी भूमिगत गरेका थियो भने त्यही कुरा राम्रो हुन्थ्यो। यही सबैलाई नकारात्मक खाप पनि पर्यो धन्यवाद।
0: अहिले बालबालिका चाहिँ जो होम सेन्टरमा बसिरहनु भएको छ उहाँहरूको शिक्षाको अवस्था चाहिँ कस्तो छ?
1: केही होलिङ सेन्टरहरूको कुरा गर्दाखेरि त्यहाँ होलिङ सेन्टरमा सबै नागरिक संस्थाहरू त्यहाँ गएर राम्रोसँग हेर्नमा घुम्न पाइरहेको यस्तो छैन, राष्ट्रिय बालबालिका आयोगले हामी हिसाबले अनुगमन गरेका छ र हामीले सामाजिक संस्था के अरे सञ्जालहरूमा पर्याप्त सूचना र केही त्यहाँ गएका अभियन्ताहरूसँग बुझ्दा हामीले के पाएछौँ भने जुन व्यवस्था भएको छ

Thank you.

ಸಂಚಲನ ಪರಿಯೋಜನೆ ಜಾರಿ ಸಂದೇಶ್

que tu as fait la fête.

सात वर्ष सहित सभी राष्ट्र का खाना पैसा मंत्री था।

0: श्रेष्ठ एक रोकेटमा विभिन्न जातका खाका बिउहरू हाइब्रिडमा एमपी 30-30, 64-44, इलियस 312, आईएमआरएस 57-86, उन्नत जातको धानको बिउमा राधा 4, सावित्री 7-54, सामा मन्सुरी, राम धान 606, 505, 301, यमनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एक रोकेटमा आइसकेको छ।
1: साथै रासायनिक मलमा युरिया, डिएपी, पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विश्रामी पशुपक्षीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ।
0: श्रेष्ठ एग्रोभेट बास्करी किसान चौकदेखि 10 सामुदायिक

0: problema della vita da risolvere.
1: Thank you.

साथीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैले जोखिम हुन्छ। तत्काल विसर्जित किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विसर्जित हालेको खाने कुरा खाँदा हामीलाई गम्भीर खाता रोग लाग्न सक्छ। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारी खानेलाई रिङ्गाटार लाग्ने, टाउको दुख्ने, मुर्छा पुर्ने, अकार महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छ। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता सबैलाई गम्भीर असर पुर्याउँछ।

0: पक्षमाने गरौं तलाक भए खुल्ला कुरा गरौं समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य बजाउ
1: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय बर्दियाबाट कल्याणी प्रचार सञ्चालित भएको छ।

きなり聞いたとかさ、そして例え